धानी नी पादा दा पादा दा मा बाबा गा मा सारे रे गा गा सारे रे नी सा सा धानी नी पानी दा दा मा मा धानी दा धानी पागा मा नी दा गा मा धानी दा मा धानी रे लागे रे सारे नी सा धानी से धानी पागा मा नी दा गा मा बगा